0: इनकी शंखी प्रांत में कोयला खदान में गैस विस्फोट से 80 से ज्यादा लोगों की मौत। हादसे के समय बड़ी संख्या में मजदूर खदान के अंदर थे। यहां चीन में पिछले एक दशक का सबसे बड़ा कोयला खदान हादसा माना जा रहा है। सरकारी समाचार एजेंसी शिनुआ के मुताबिक विस्फोट शुक्रवार को शांसी प्रांत के किन्युआन काउंटी में हुआ। यह इलाका बीजिंग से 520 किलोमीटर दक्षिण पश्चिम में है। हादसे से पहले खदान में कार्बन मोनोऑक्साइड गैस का अलर्ट जारी किया गया था। इसके बाद जोरदार विस्फोट हुआ। जिस समय धमाका हुआ उस वक्त खदान के अंदर 247 मजदूर काम कर रहे थे। अभी यह साफ नहीं कि कितने लोग अंदर फंसे हैं। राहत बचाव अभियान जारी। पीएम मोदी ने 19वें रोजगार मेले में 51,000 से अधिक युवाओं को नियुक्ति पत्र सौंपा। यह प्रोग्राम देश के 47 शहरों में आयोजित किया गया। सरकार का दावा, अब तक 18 रोजगार मेलों में करीब 12 लाख युवाओं को नौकरी के नियुक्ति पत्र मिल चुके हैं। पीएम ने युवाओं को संबोधित किया, अपने 5 देशों की विदेश यात्रा का जिक्र किया। बोले, आज भारत की विकास यात्रा का हिस्सा बनना चाहती है दुनिया। पीएम मोदी ने अपने संबोधन में कहा, मैं दुनिया में जहां भी जाता हूं तो भारत की युवा ताकत की चर्चा करता हूं। आज के जैसे मौके पर युवाओं को पहले कभी नहीं मिले। पीएम ने 2047 तक विकसित भारत के बारे में जिक्र करते हुए कहा, इस लक्ष्य की प्राप्ति के लिए आज देश अलग अलग सेक्टर में निवेश कर रहा है। महोबा में पीएम नरेंद्र मोदी पर अमर्यादा से बड़े मामले में कांग्रेस प्रदेश अध्यक्ष अजय राय पर FIR दर्ज। बीजेपी जिला समिति के सदस्य ने FIR करवाई। नीट छात्रा से मिलने पहुंचे अजय राय पर बिना प्रशासनिक अनुमति के कार्यक्रम रोकने और रास्ता रोकने का भी आरोप। मामले की जांच शुरू। राहुल गांधी के महंगाई पर दिए बयान पर केंद्रीय मंत्री गिरिराज सिंह का पलटवार। कहा, वो देश को गुमराह करने की कोशिश कर रहे हैं, भ्रम फैलाने की कोशिश कर रहे हैं। कांग्रेस अध्यक्ष खड़गे ने महंगाई को लेकर केंद्र सरकार पर तीखा हमला बोला। कहा, जनता की कमाई पर किश्तों में लूटमार। BSP सुप्रीमो मायावती ने बुलाई पदाधिकारियों की बैठक। यूपी विधानसभा चुनाव 2027 को लेकर हलचल। में वकीलों और पुलिस के बीच टकराव, अब बेहद गंभीर स्तर पर। बार एसोसिएशन की ओर से वकीलों को करीब 600 लाठियां बांटी गईं। दावा किया जा रहा है कि पुलिस कार्रवाई का मुकाबला करने के लिए यह कदम उठाया गया। लखनऊ जिला न्यायालय में इस समय वकीलों की हड़ताल जारी है। वकीलों में चैंबर तोड़े जाने और बुलडोजर कार्रवाई को लेकर भारी नाराजगी है। आरोप है कि पहले पुलिस ने वकीलों पर लाठीचार्ज किया था। पंजाब में कॉकरोच जनता पार्टी के नाम से आने वाले फ्रॉड लिंक को लेकर लोगों को लुधियाना पुलिस ने सचेत किया। वीडियो जारी कर हिदायत दी। दिल्ली पुलिस का बड़ा एक्शन, दिसंबर 2023 संसद सुरक्षा चूक मामले में UAPA के तहत 13,000 पन्नों की चौथी सप्लीमेंट्री चार्जशीट दाखिल। यूपी में उम्मीद पोर्टल पर 31,000 से ज्यादा वक्फ संपत्तियों का रजिस्ट्रेशन रद्द, दस्तावेजों में खामियां। जांच में कई संपत्तियों के खसरा नंबर वक्फ बोर्ड के रिकॉर्ड से मेल नहीं हुए। दस्तावेजों के मिलान और रिकॉर्ड सत्यापन के दौरान बड़े पैमाने पर अनियमितताएं सामने आई। कांग्रेस ने पेट्रोल डीजल के दाम तीसरी बार बढ़ने पर पीएम मोदी पर निशाना साधा। कहा, जनता को खुलकर लूट रहे क्योंकि अपने अमीर दोस्तों की तिजोरी भरनी है। तेजस्वी यादव ने भी महंगाई को लेकर केंद्र सरकार पर हमला बोला। कहा, आने वाले दिनों में जनता को और भयंकर महंगाई झेलनी है। यूपी के डिप्टी सीएम केशव प्रसाद मौर्य ने विपक्ष के तंज पर किया पलटवार। बोले, बीजेपी का मतलब कमिटमेंट की राजनीति और कांग्रेस का मतलब कॉम्प्रोमाइज की राजनीति। उत्तर प्रदेश में गर्मी और बिजली कटौती पर सियासी संग्राम तेज। अखिलेश यादव ने ट्वीट कर कहा, बीजेपी सरकार की गलत नीतियों के कारण प्रदेश की बिजली व्यवस्था पूरी तरह चरमराई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप की बेटी इवांका ट्रंप की हत्या की कथित साजिश का बड़ा खुलासा हुआ। अमेरिकी जांच एजेंसी के मुताबिक ईरान समर्थित आतंकी नेटवर्क से जुड़े एक आरोपित ने इवांका की हत्या की योजना बनाई थी। आरोपित ईरानी सैन्य कमांडर कासिम सुलेमानी की मौत का बदला लेना चाहता था। सूत्रों का दावा, आतंकी ने वांका की हत्या करने की कसम खाई थी और उसके पास फ्लोरिडा स्थित घर का पूरा नक्शा भी था। वैश्विक तनाव के चलते तेल बाजार में उथल पुथल। भारत में पिछले 10 दिनों में 5 रुपए बढ़े पेट्रोल डीजल के दाम। दिल्ली से मुंबई तक तेल के दामों के साथ साथ सीएनजी के दामों में भी उछाल, 1 रुपए प्रति किलो बढ़े। 86 पैसे की बढ़त के साथ 99.51 रुपए हुआ पेट्रोल। 91 पैसे महंगा होकर डीजल 92.49 रुपए प्रति लीटर। आतंकी हमजा बुरहान के जनाजे में पहुंचा आतंकी संगठन का टॉप मोस्ट आतंकी। इस्लामाबाद में दफनाया गया आतंकी हमजा बुरहान। अलबदर का चीफ जमीन खान भी पहुंचा आतंकी संगठन अलबदर के नाम। चीफ आतंकी वक्त जमीन खान की सुरक्षा में 1K-47 और अत्याधुनिक हथियार वाले आतंकी दिखे। شمو کیس میں بڑا اپڈیٹ، جہاں ٹریشا کی ہوئی تھی موت اس جگہ کی تصویر سامنے آئی۔ تشار شرما موت کیس میں مکھیہ آروپی پتی سمرتھ سنگھ پر بار کاؤنسل آف انڈیا کا چلا چابک، وکالت کا لائسنس رد۔ تشار شرما موت معاملے میں نیا ٹوسٹ، جبل پور کورٹ میں مکھیہ آروپی پتی سمرتھ سنگھ کو پولیس نے حراست میں لیا، سرنڈر کیا۔ تشار شرما کے شو کا دوسری بار ہوگا پوسٹ مارٹم، مدھیہ پردیش ہائی کورٹ نے اجازت دی، اب سی بی آئی کرے گی جانچ۔ کیس میں سازگیری والا کی ضمانت رد کرنے کی یاچکا پر 25 مئی کو سنوائی ہوگی، یعنی سوموار۔ مدھیہ پردیش کے 37 ضلعوں میں لو کا الرٹ، پرشاسن نے لوگوں سے کی دوپہر میں گھر میں رہنے کی اپیل۔ کیرل، تمل ناڈو، دکشن کرناٹک سمیت دکشن بھارت کے موسم سسٹم میں مانسون کے قریب آنے پر روک روک کر بارش۔ اتراکھنڈ میں بارش کا الرٹ، دہرادون، نینی تال، پتھورا گڑھ، اترکاشی میں تیز ہواؤں کے ساتھ ہلکی بارش۔ ہماچل میں بھی بارش، اولاوسٹی کا اورنج الرٹ، چمبا، کنگڑا، کلو، منڈی اور شملہ میں گرج کے ساتھ بارش کی چیتاونی۔ احمدآباد میں گرمی کے چلتے بڑے سبزیوں کے دام، بازاروں میں پسرا سناٹا۔ کشمیر کے دوزلہ اور آس پاس کے علاقوں میں بھی موسم برفباری، آئی ایم ڈی کا اگلے 48 گھنٹوں کے دوران آندھی طوفان کے آسار۔ جموں میں دھیرے دھیرے سورج دکھا رہا گرمی، گرم ہواؤں کے ساتھ پارا بڑھا۔ غازی آباد میں 23 مئی سے بند رہے گی سبھی اسکول، بچوں کے لو سے بچانے کے لیے ڈی ایم کا سخت نردیش۔ گروگرام میں بڑا بجلی سنکٹ، سیکٹر 72 کے 220 کے وی اے بجلی گھر کا مکھیہ ٹرانسفارمر پھٹنے سے 7 بجلی گھر ٹھپ ہو گئے۔ ودربھ کے برہم بھون میں 47.2 ڈگری پہنچا پارا، 25 مئی تک کئی ضلعوں میں ہیٹ ویو کا ریڈ اور اورنج الرٹ۔ والساڑ میں بدلا موسم کا مزاج، کئی علاقوں میں زوردار بارش۔ پریاگ راج میں گرمی اور لو کا پرکوپ جاری، کئی علاقوں میں تاپمان 46 کے پار۔ ایودھیا میں بھیشن گرمی، رام بھکتوں کی سنکھیا میں کمی، سڑکوں پر سناٹا۔ دیش کے 50 شہر میں یوپی کے 26 شہر سب سے زیادہ گرم، لکھنؤ میں بھی گرم شہروں میں شامل لکھنؤ بھی ہوا۔ چنڈی گڑھ میں بھی گرمی کے چلتے سڑکوں پر سناٹا، پریٹکوں کی سنکھیا گھٹ گئی۔ دلی کے گوند پوری ڈبل مرڈر کیس میں فرار آروپی کو پکڑا، ساؤتھ ایسٹ ڈسٹرکٹ کی اینٹی نارکوٹکس ٹیم نے مدبھیڑ کے بعد گرفتار کیا۔ ٹی ایم سی پارشد کی سردی دباؤ، 10 لاکھ کی اگاہی اور راجنیتک دباؤ کے لگے آروپ۔ مہاراج گنج میں پریمی سے ملی بے وفائی سے عادت یوتیوں، بند پڑے موبائل ٹاور پر چڑھی اور پولیس نے سکشل نیچے اتارا۔ متھرا میں بے قابو ٹرک نے سڑک کنارے کھڑی گاڑیوں کو روندا، ٹرک پرائمری اسکول میں جا گھسا، 3 لوگ قید۔ مظفرپور میں گھر میں گھس کر مہیلا کی گولی مار کر ہتیا، پور وارڈ سدسیہ کی مت کا، پولیس نے حراست میں لیا پڑوسی کو۔ بہار کے کٹیار میں چھاتر کے ساتھ چھیڑ خانی کے بعد دو سمودائے کے بیچ پتھر بازی، موقع پر ڈی ایم ایس پی پہنچے، معاملہ شانت کرایا۔ تناوپورن ماحول کے بعد موقع پر بھاری پولیس تعینات، جی ایم نے سبھی آروپیوں کو گرفتار کرنے کا بھروسہ دیا۔ احمدآباد میں بلڈنگ میں لگی آگ، 50 لوگوں کو نکالا گیا سرکشت۔ احمدآباد میں ایک عمارت میں لگی بھیشن آگ، دمکل کی گاڑیوں نے قابو پایا۔ شراب بندی کے بیچ نشیلے انجیکشن کی تسکری بہار میں ہو رہی ہے، پٹنہ میں 2000 انجیکشن کے ساتھ آروپی گرفتار۔ اندور میں گندگی کے بیچ چل رہی آئس کریم فیکٹری پر کھاد وبھاگ کا چھاپا، فیکٹری کو سیل کیا۔ امرتسر کے خالسا کالج میں کتوں سے کروڑتا کا آروپ، ویڈیو وائرل ہونے پر چھاتر اور اینیمل ایکٹیوسٹوں نے پردرشن کیا۔ شراب بندی والے بہار میں 50 لاکھ کی ضبط شراب پر بلڈوزر چلا، گوپال گنج میں ڈی ایم کے آدیش پر کاروائی۔ بارہ بنکی میں بجلی کٹنے پر گھر کے باہر سڑک کنارے سو رہے لوگوں کو ڈمپر نے کچل دیا، 4 کی موت ہو گئی۔ سون پریاگ میں بولڈر گرنے کا سی سی ٹی وی فوٹیج سامنے آیا، 1 کی موت ہو گئی۔ دلی کے شاستری پارک استھت فرنیچر مارکیٹ میں لگی بھیشن آگ، آگ کی چپیٹ میں آئی کئی دکانیں جل گئیں۔ آگ نے وکرال روپ لے لیا، آسمان کو چھوتی نظر آئی لپٹے، دکانداروں کو بھاری نقصان، جات جاری۔ دمکل کی ٹیم موقع پر پہنچی، آگ کو بجھانے کی کوشش کی، آگ لگنے کے کارنوں کا ابھی تک پتہ نہیں چلا۔ گروگرام میں سیکٹر 72 کے سب اسٹیشن کا ٹرانسفارمر جل گیا، لوگوں کو بہت پریشانی ہوئی۔ ٹرانسفارمر جلنے سے ریپڈ میٹرو سیوا بادت ہوئی، کئی علاقوں میں اندھیرا چھا گیا۔ جموں کشمیر کے ادھمپور میں ضلع پرشاسن، جموں کشمیر پولیس کا ٹرک تسکری کے ابھیان، ایک تسکر کی اویدھ کمرشل سمپتی کو دھوست کر دیا۔ ہریانہ کے بہندر گڑھ میں ایک شخص نے اپنی بزرگ ماں کی پیٹ پیٹ کر ہتیا کی، بعد میں خود کنویں میں کود کر خودکشی کی۔ यूपी के कन्नौज में भीषण सड़क हादसा, कंटेनर की टक्कर से पलटा ट्रैक्टर, बाइक सवार तीन की मौत। बेगूसराय में पुलिस लिखी कार से धक्का लगने के बाद कार सवार महिला ने एक बुजुर्ग को बेरहमी से पीटा, वीडियो वायरल और सोशल मीडिया पर महिला पर कार्रवाई की मांग। बेगूसराय में दबंगों का आतंक, जमीन विवाद के कारण घर में घुसकर परिवार को बेरहमी से पीटा। ईंधन संरक्षण की दिशा में सीएम फडणवीस की शानदार पहल, मुंबई से शिरडी जाने के लिए ट्रेन का इस्तेमाल। राजकोट में केंद्रीय मंत्री मनसुख मांडविया ने कई विकास परियोजनाओं का उद्घाटन किया, कहा देश में विकास की गति लगातार बढ़ रही। नैनीताल में 21वें राज्यपाल गोल्फ कप टूर्नामेंट का शुभारंभ, कई खिलाड़ियों ने हिस्सा लिया। देहरादून में पर्यटन को बढ़ावा देने के लिए मैराथन का आयोजन, सीएम धामी ने हरी झंडी दिखाकर उद्घाटन किया। वाराणसी में बनेगा भव्य अर्बन हार्ट, काशी की कला संस्कृति को मिलेगा नया मंच। लंबे इंतजार के बाद ऐश्वर्या राय पहुंची कान फिल्म फेस्टिवल, रेड कारपेट पर ग्लैमर बिखेरा। ड्रामेटिक इलेक्ट्रिक ब्लू मर्मेड गाउन में दिखे ऐश्वर्या, पेप्सिको स्माइल करते हुए हैंड वेव करती दिखी ऐश्वर्या। रामचरण की फिल्म पंती के नए गाने हेलो लालो का प्रोमो रिलीज, गाने में रामचरण और जानवी कपूर। कार्तिक आर्यन की आने वाली फिल्म नाग जिला में डबल रोल में आएंगे नजर, खलनायक का निभाएंगे किरदार। आईपीएल में आज एलएसजी लखनऊ और पंजाब की भिड़ंत, कान्हा क्रिकेट स्टेडियम लखनऊ में। दोनों टीमों के बीच अब तक हुए 7 मुकाबलों में कांटे की टक्कर, जिसमें पंजाब को 4 एलएसजी को 3 सीट मिली। प्लेऑफ के दौड़ में पहले ही बाहर हो चुकी है लखनऊ की टीम, हालांकि अपने घरेलू मैदान पर जीत से अंत करना चाहेगी। पंजाब को प्लेऑफ की रेस में अपनी दावेदारी बनाए रखने के लिए इस मैच में जीत जरूरी है, बल्कि नेट रन रेट को बेहतर करने के लिए एक बड़े अंतर से जीत दर्ज करनी होगी। पिछले कुछ मैचों से खराब गेंदबाजी से जूझ रही है पंजाब की टीम, इस बार अशरफ और राहुल चहल पर होगी सबकी नजर।
1: प्रेजेंटेड बाय पतंजलि गाय का घी, लगाए स्वाद और सेहत का तड़का, हर माँ का भरोसा प्यार से परोसे, इन एसोसिएशन विद
2: भारत की अपनी इलेक्ट्रिक सवारी सुपर।